0: जी सामिने कराम, मीठा सा सुरीला सा खूबसूरत सा गीत सुना और हमें खुशी इस बात की है कि जिनके लिए पेश किया गया यानी ज़रका खानम साहिबा आपके लिए, तो आपकी प्यारी सी शख्सियत से मेल खाता था और आपने पसंद किया, इस बात की हमें बहुत खुशी है। हमारी वो कहते हैं ना, मेहनत रंग लाई, तो यही होता है। इंसान जो भी काम करता है जिसके लिए करता है, अगर उसको पसंद आ जाए तो जो खुशी मिलती है ना उसका कोई ठिकाना नहीं होता। और ज़रा इस बात को सोचिएगा कि जब हमारा मालिक, हमारा खालिक जो है वो, हम उसके लिए कोई ऐसा काम करते हैं जिससे वो खुश हो जाए, वो कितना खुश होता होगा, सोचने की बात है। चलिए अब इसी सोच के साथ हम कहाँ जाएंगे, जी हाँ, हम बढ़ेंगे एक ब्रेक की जानिब। आप ब्रेक के दौरान इस बात पे ज़रा सोचिएगा कि आपको भी खुशी होती है जब आप किसी के लिए कुछ अच्छा करने की कोशिश करते हैं और वो उसे पसंद आ जाए। फिलहाल सुनिए ब्रेक।
1: रेडियो 1413 AM एंड ऑनलाइन।
2: लिसन ऑन योर पीसी और लैपटॉप, द बेस्ट एशियन म्यूजिक ऑनलाइन।
3: You're listening to Bradford Asian Radio.
1: 1413 AM and online.
4: You're listening to
5: Bradford Asian Radio on 1413 AM.
4: And the winner is...
6: And the winner is...
7: And the winner is...
4: Your business being heard on the radio.
8: Become a real winner by advertising your products and services with a memorable campaign here on Bradford Asian Radio. Radio advertising's ear-catching, affordable and effective. It's the ideal way to get your business noticed. So find out more today. For details, click on bradfordasianradio.co.uk or call 01274 306677.
9: आओ असल सोने के जेवरात के लिए दुबई चले।
10: मगर दुबई का टिकट तो हमने लिया ही नहीं।
9: अरे पगली, अब दुबई ब्रेडफोर्ड में ही आ गई। जी हाँ, दुबई ज्वेलर्स ने व्हाइट एबे रोड पर पेट्रोल स्टेशन के पास खूबसूरत जेवरात का शानदार शोरूम खोल दिया है।
10: झिलमिल करते कांटे, बालियां, कंगन, गले के हार 22 और 24 कैरेट गोल्ड में तैयार।
9: टॉप क्वालिटी, बेहतरीन सर्विस, ओपन 7 डेज।
10: 30 वेटले हिल ब्रेडफोर्ड BD8 8NG, फोन 01274 477 2577। दुबई ज्वेलर्स,
9: व्हाइट एबी रोड पर धमाके पे धमाका। पेट्रोल स्टेशन के बाद अब पेशे खिदमत है बुखारी सुपर स्टोर, जिसकी सस्ती कीमतों का है हर तरफ चोर। होल सेल प्राइसेस डायरेक्ट टू द पब्लिक। आटा, चावल, दालें, मसाला जात, रोजाना ताज़ा सब्जियां और फल फ्रूट, हलाल गोश्त और चूजे। फैमिली माहौल में एक ही छत तले हर शय मिले। बचिए इधर उधर की ख्वारी से, शॉपिंग कीजिए सारी बुखारी से। बुखारी सुपर स्टोर, नेक्स्ट टू दुल्हन बुटीक, व्हाइट एबी रोड, ब्रेडफोर्ड, BD8 8JL। बुखारी, पसंद आपकी और हमारी बुखारी।
11: दूल्हे का सेहरा सुहाना लगता है।
10: अरे दुल्हा जब शेरवानी मिलान दुल्हा हाउस की पहनेगा तो सब कुछ ही सुहाना लगेगा। मिलान की शेरवानी, शलवार कमीज, वेस्ट कोट, प्रिंस कोट सिर्फ 3 दिन में ऑर्डर पर तैयार किए जाते हैं। मर्दाना मलबूसात का ब्रेडफोर्ड का मुनफरिद मरकज, जिनके लिबास आम से दुल्हे को शहजादा बना दे।
9: मिलान दुल्हा हाउस, 8183 व्हाइट एबे रोड, ब्रेडफोर्ड, BD8 8DR। टेलीफोन 07885 428 349। अदर ब्रांच द मुगल एम्पोरियम, 1304 लीड रोड, ब्रेडफोर्ड।
10: सुनिए, जैसा भाभी ने कारपेट डलवाया है हम भी बिल्कुल वैसा ही डलवाएंगे।
9: तुम्हें पता है भाभी ने बॉबीज कारपेट्स के स्पेशल ऑफर्स का फायदा उठाया है, जहां कारपेट्स फ्रॉम ओनली 299 पर स्क्वायर यार्ड, दीवान बेड्स फ्रॉम ओनली 99 पाउंड्स।
10: खूबसूरत कारपेट्स, लेमिनेट लाइनो और वो भी फ्री मेजरिंग, फ्री कोटिंग और फ्री डिलीवरी के साथ। बॉबीज कारपेट्स, लिस्टेड डायरेक्ट, ट्रैफिक लाइट्स, ओल्ड मिस्टर वैल्यू बिल्डिंग, BD3 ADN। बॉबी आइए, भाभी लाइए और दीदा जेब कारपेट से घर सजाइए। नंबर मिलाइए 07414 26007 8।
12: क्या आपकी आवाज़ खूबसूरत है? क्या आप में बोलने की जरूरत है? अगर ऐसी ही सूरत है तो ब्रेडफोर्ड एशियन रेडियो को आपकी जरूरत है। आज ही स्टूडियो नंबर 01274306677 पर कॉल कीजिए और अपनी आवाज़ सुनने वालों के दिलों तक पहुंचाइए और खुद को रेडियो स्टार बनाइए। याद रखिए, अगर आपको बड़ी बड़ी छोड़ने की आदत है तो ये आपके कल के बड़ा ब्रॉडकास्टर बनने की जमानत है। आज ही स्टूडियो नंबर 01274306677 पर कॉल कीजिए। एशियन रेडियो,
13: आपके दिलों में रस खोलने वाली सदाएं दिल नवाज,
14: सदाबहार मौसीकी के भूले बिसरे साज,
13: कम्युनिटी की पूरा सर आवाज,
14: हर वक्त आपके संग आपका दम साज।
15: ब्रेडफोर्ड एशियन रेडियो, मीडियम वेव 1413 AM, ब्रेडफोर्ड एशियन रेडियो।
3: यू आर लिस्टिंग टू ब्रेडफोर्ड एशियन रेडियो
1: 1413 AM एंड ऑनलाइन।
0: موزی سمعین کرام، سماعت فرما رہے ہیں اس وقت آپ بریڈفورڈ ایشین ریڈیو کی نشریات 1413 AM پہ، ساتھ ہی ساتھ ڈیب کے ذریعے بھی یہی نشریات آپ سن پاتے ہیں، آن لائن بھی ہماری نشریات سے آپ لطف اندوز ہو سکتے ہیں، اور جیسا کہ ہم آپ کو بتاتے رہتے ہیں کہ آپ اپنے موبائل فون پر ہمارا فری آف کاسٹ جو ایپ ہے اسے ڈاؤن لوڈ کیجیے بریڈفورڈ ایشین ریڈیو، اور آپ ہماری نشریات سے لطف اندوز ہوں. آپ سے مخاطب ہے آپ کی میزبان عثمان اشفاق، پروگرام انتخاب کے ہمراہ. ایک خوبصورت سی امجد اسلام امجد کی لکھی ہوئی نظم ہے، وہ آپ تمام سننے والوں کے معذرت چاہیں گے گوش گزار کرتے ہیں. وہ لکھتے ہیں، کوئی زنجیر ہو، کوئی زنجیر ہو اس کو محبت توڑ سکتی ہے. کوئی زنجیر ہو آہن کی، چاندی کی، روایت کی، محبت توڑ سکتی ہے. یہ ایسی ڈھال ہے جس پر زمانے کی کسی تلوار کا لوہا نہیں چلتا. یہ ایسا شہر ہے جس میں کسی عامر، کسی سلطان کا سکہ نہیں چلتا. اگر چشم تماشا میں ذرا سی بھی ملاوٹ ہو، یہ آئینہ نہیں چلتا. یہ ایسی آگ ہے جس میں بدن شولوں میں جلتے ہیں تو روحیں مسکراتی ہیں. یہ وہ سیلاب ہے جس کو دلوں کی بستیاں آواز دے کر خود بلاتی ہیں. کوئی زنجیر ہو اس کو محبت توڑ سکتی ہے. کوئی زنجیر ہو آہن کی، چاندی کی، روایت کی، محبت توڑ سکتی ہے. یہ ایسی ڈھال ہے جس پر زمانے کی کسی تلوار کا لوہا نہیں چلتا. یہ ایسا شہر ہے جس میں کسی عامر، کسی سلطان کا سکہ نہیں چلتا. اگر چشم تماشا میں ذرا سی بھی ملاوٹ ہو، یہ آئینہ نہیں چلتا. یہ ایسی آگ ہے جس میں بدن شولوں میں جلتے ہیں تو روحیں مسکراتی ہیں. یہ وہ سیلاب ہے جس کو دلوں کی بستیاں آواز دے کر خود بلاتی ہیں. یہ جب چاہے کسی بھی خواب کی تعبیر مل جائے، جو منظر بجھ چکے ہوں ان کو بھی تنویر مل جائے. دعا جو بے ٹھکانہ تھی اسے تاثیر مل جائے. کسی رستے میں رستہ پوچھتی تقدیر مل جائے. محبت روک سکتی ہے سمے کے تیز دھارے کو کسی جلتے شرارے کو، فنا کے استارے کو. محبت روک سکتی ہے کسی گرتے ستارے کو. یہ چکنا چور آئینے کے ریزے جوڑ سکتی ہے جدھر چاہے. یہ باغیں موسموں کی موڑ سکتی ہے. کوئی زنجیر ہو اس کو محبت توڑ سکتی ہے. کیا خوبصورت امجد اسلام امجد کی لکھی ہوئی یہ آزاد نظم تھی سامعین، پیشکش بریڈفورڈ ایشین ریڈیو کی، آپ کے گوش گزار کی ہم نے. پروگرام میں آپ شامل ہو سکتے ہیں 01274-306677 کے ذریعے. لیجئے اب یہ ایک اور خوبصورت سا گیت جو ہے یہ زرقا خانم صاحبہ آپ کے نام ہم کرتے ہیں. امید ہے اس گیت کو بھی آپ پسند کریں گی. چودھری رخسار صاحب، پروگرام میں دوبارہ آپ شامل ہوئے، بہت شکریہ آپ کا، بڑی نوازش آپ کی. یہ گیت آپ کے نام بھی ہم کرتے ہیں اس امید کے ساتھ کہ آپ اس گیت کو بھی پسند کریں گے. لیجئے سنیے گا.

0: दोस्तों, इससे पहले कि हम आपको डनकास्टर सिटी से हमारे मेहमान सिराज मुनीर साहब का तोहफ़ा उनकी नज़र करने चलें और उसके बाद परदेसी मजीद साहब आपका तोहफ़ा लिया पंजाब, बल्कि गुजरात में आप हैं, खाड़ियाँ गुजरात पाकिस्तान में आएँ, हम आपकी मुलाकात अपने एक बेइंतहा खूबसूरत लिसनर से करा रहे हैं जो तशरीफ़ लाते हैं बंडे से। जी जी, मैं शकील साहब का ही जिक्र कर रहा हूँ, तशरीफ़ ला चुके हैं। पहले उनसे दो बातें हो जाएं, फिर बात आगे बढ़ेगी। अस्सलाम वालेकुम।
1: वालेकुम अस्सलाम व रहमतुल्लाह व बरकातुह।
0: वाला इबादिल्लाह सालेहीन। शकील भाई, कैसे हैं आप?
1: ये शुक्र है अल्लाह का, आपकी दुआएं हैं। आप सुनाएं कैसे हैं?
0: अल्लाह का बड़ा फजल व करम है, जितना शुक्र अदा किया जाए।
1: सुनने वालों को मेरी तरफ से अस्सलाम वालेकुम।
0: वालेकुम अस्सलाम।
1: मैं काली श्री मीर साहब, सूफी अब्दुल करीम साहब, रिजवान रिजवी, उनकी आलिया हैं, अयूब भाई हैं, चौधरी रुखसार अहमद साहब है, चौधरी मुजफ्फर साहब, खाली शाम है, तारिक जुल्फी साहब, हाशमी हाउस वाले हैं, माइयों परवेज साहब, तसीफ अहमद है, मजीद भाई हैं, वसीम शाह, अला शफी अहमद नकवी साहब,
0: आपके तमाम अहबाब तक आपका मोहब्बत भरा सलाम पहुंचा।
1: तो एक गजल है, खुर्शीद अली गिन का नाम है लिखने वाले,
0: अता कीजिए, अता कीजिए।
1: वो कहते हैं, मैंने जिस शख्स की बरसों तरफदारी की,
0: मैंने जिस शख्स की बरसों तरफदारी की है,
1: मैंने जिस शख्स की बरसों तरफदारी की, उसने मेरे ही खिलाफ जंग की तैयारी की।
0: वाह वाह वाह वाह भाई, वाह वाह वाह वाह,
1: शुक्रिया। मेरे बारे में वो तहकीक किया करता है,
0: मेरे बारे में वो तहकीक किया करता है,
1: मिल गई मुझको सनद मेरी वफादारी की।
0: आहा भाई वाह वाह, अता कीजिए, अता कीजिए।
1: मेरे बारे में वो तहकीक किया करता है,
0: आहा,
1: मिल गई मुझको सनद मेरी
0: वफादारी की।
1: शुक्रिया। जिनसे ईमान की तस्वीर है टुकड़े टुकड़े,
0: जिनसे ईमान की तस्वीर है टुकड़े टुकड़े, मिसरा बहुत आला।
1: जिनसे ईमान की तस्वीर है टुकड़े टुकड़े, गुफ्तगू वो भी करते हैं खुददारी की।
0: वाह वाह वाह वाह भाई, वाह वाह वाह वाह, अता कीजिए, अता कीजिए।
1: जिनसे ईमान की तस्वीर है टुकड़े टुकड़े, गुफ्तगू वो भी करते हैं खुददारी की। चल दिए जानबे मंजिल को हम राहे जुनून, हमने तो फिक्र ना की राह की दुश्वारी की।
0: वाह वाह वाह वाह,
1: बज्म यारा में जो खामोश रहा करता था,
0: बज्म यारा में जो खामोश रहा करता था,
1: आज उस शख्स ने लफ्जों की शररबारी की।
0: क्या खूबसूरत तस्वीर है, शररबारी की। वाह वाह वाता कीजिए।
1: बज्म यारा में जो खामोश रहा करता था, आज उस शख्स ने लफ्जों की शररबारी की।
0: वाह वाह वाह वाह,
1: इश्क में दिल को तसल्ली नहीं मिलने वाली।
0: वाह,
1: इश्क में दिल को तसल्ली नहीं मिलने वाली, फिर मेरे साथ मेरे नफ्स ने मक्कारी
0: की। वही वाह वाह वाह वाह वाह वाह वाह वाह,
1: शुक्रिया। उठ गया आज निकाब उसके रुखे जेबा से,
0: उठ गया आज नकाब उसके रुखे जेबा से,
1: तोड़ दी उसने वो जंजीर ही दिलदारी की।
0: वाह वाह वाह वाह भाई, वाह वाह वाह वाह, क्या मुरस्सा इंतखाब है।
1: शुक्रिया। वाकई शेर कहते हैं,
0: जी आता कीजिए।
1: जिस जहां में यूं अदावत की छुरी चलती हो,
0: जिस जहां में यूं अदावत की छुरी चलती हो,
1: क्या जरूरत है वहां खुर्शीद रवादारी की।
0: वाह वाह वाह वाह, क्या मख्ता है, अता कीजिए।
1: शुक्रिया। जिस जहां में यूं अदावत की छुरी चलती हो, क्या जरूरत है वहां खुर्शीद रवादारी की।
0: भाई वाह वाह वाह वाह,
1: शुक्रिया,
0: बहुत खूबसूरत इंतखाब।
1: तो एक गजल लाया हूँ मैं, नसीर तुराबी है।
0: अरे क्या बात है, अता कीजिए, अता कीजिए।
1: आज उनके जन्मदिन है,
0: हैं, अच्छा भाई, बहुत बड़ा नाम है और बहुत मैं मुतासिर हूँ उनकी शायरी से। अल्लाह ताला उन्हें ऐसी ढेरों सालगिरह दिखाए, हमारी ढेरों दुआएं उनके साथ हैं।
1: नसीर तुराबी कहते हैं, हम सफर था मगर उससे हम नवाई न थी।
0: क्या बात है, शोरा आफाक गजल उनकी। हम सफर था,
1: हम सफर था मगर उससे हम नवाई न थी, کہ دھوپ چھاؤں کا عالم رہا جدائی نہ تھی,
0: جدائی نہ تھی, واہ واہ واہ واہ,
1: نہ اپنا رنج نہ اوروں کا,
0: نہ اپنا
1: رنج نہ اوروں کا دکھ, نہ تیرا ملال,
0: نہ تجبیہات ہیں,
1: نہ اوروں کا دکھ نہ تیرا
0: ملال,
1: شب فراق کبھی ہم نے یوں
0: گوائی نہ تھی, واہ واہ واہ واہ, کیا انتخاب ہے بھائی, واہ واہ واہ واہ.
1: محبتوں کا سفر اس طرح بھی گزرا تھا,
0: محبتوں کا سفر اس طرح بھی گزرا تھا,
1: شکستہ دل تھے مسافر شکستہ
0: پائی نہ تھی, بھائی واہ واہ واہ واہ, کیا مرثا انتخاب ہے, واہ واہ واہ واہ.
1: محبتوں کا سفر اس طرح بھی گزرا تھا,
0: واہ واہ واہ واہ,
1: شکستہ دل تھے مسافر
0: مگر
1: پائی
0: نہ تھی,
1: عداوتیں تھیں تغافل تھا رنجشیں تھیں بہت,
0: عداوتیں تھی تغافل تھا رنجشیں تھی بہت, کیا تشبیہات ہیں,
1: بچھڑنے والے میں سب کچھ تھا بے وفا,
0: بے وفائی نہ تھی, بھائی عطا کیجئے, بھائی عطا کیجئے, واہ واہ واہ,
1: عداوتیں تھیں تغافل تھا رنجشیں تھیں بہت,
0: آہا,
1: بچھڑنے والے میں سب کچھ تھا بے وفائی نہ تھی,
0: واہ واہ واہ واہ.
1: کبھی یہ حال کے دونوں ہی یک دلی تھے بہت,
0: کبھی یہ حال, کیا بات ہے, کیا مشرا ہے,
1: کبھی یہ حال کے دونوں ہی یک دلی تھے بہت, کبھی یہ مرحلہ جیسے کہ آشنائی
0: نہ تھی, واہ واہ واہ واہ.
1: بچھڑتے وقت ان آنکھوں میں تھی ہماری غزل,
0: بچھڑتے وقت ان آنکھوں میں تھی ہماری غزل,
1: غزل بھی جو کسی کو ابھی
0: سنائی نہ تھی, بھائی واہ واہ, یہ بہت مقبول شعر ہے, عطا کیجیے.
1: بچھڑتے وقت ان آنکھوں میں تھی ہماری غزل,
0: غزل بھی وہ
1: جو کسی کو ابھی
0: سنائی نہ تھی.
1: شکریہ. آخری شعر
0: عطا کیجیے.
1: عجیب ہوتی ہے راہ سخن بھی دیکھ نصیر,
0: عجیب ہوتی ہے راہ سخن بھی دیکھ نصیر,
1: وہاں بھی آ گئے آخر جہاں رسائی نہ تھی,
0: واہ واہ واہ بھائی, واہ واہ واہ واہ.
1: عجیب ہوتی ہے راہ سخن بھی دیکھ نصیر, وہاں بھی آ گئے آخر جہاں رسائی نہ تھی,
0: بھائی واہ واہ واہ واہ, کیا انتخاب ہے یار شکیل بھائی, دل خوش کر دیا. اللہ آپ کو سلامت رکھے, صحت سے رکھے اور اپنے حفظ و امان میں رکھے.
1: شکریہ, خدا
0: حافظ. خدا حافظ, خدا حافظ. اور یہ تھے شکیل بھائی ہمارے بندے سے. اب ہم آپ کو لیے چل رہے ہیں ڈنکاسٹر سٹی, جہاں موجود ہیں ہمارے محترم لسنر سراج منیر صاحب. آپ کی آمد کا بے انتہا شکریہ. آپ نے ایک خوبصورت شعر بھی سننا چاہا ہے اپنے پسندیدہ گیت کے ساتھ ساتھ, تو مجھے حضرت مصطفیٰ زیدی مرحوم کا ایک شعر یاد آ رہا ہے کہ میری روح کی حقیقت میرے آنسوؤں سے پوچھو, میری روح کی حقیقت میرے آنسوؤں سے پوچھو, میرا مجلسی تبسم میرا ترجمہ نہیں ہے. میرے روح کی حقیقت میرے آنسوؤں سے پوچھو, میرا مجلسی تبسم میرا ترجمہ نہیں ہے. آپ کا پسندیدہ گیت لے کر حاضر ہوں. شاہکار گیت پسند کیا ہے آپ نے, محمد رفیع اور ملکہ ترنم نورجہاں کا یہ خوبصورت گیت سدا بہار گیت ہے. بہت دنوں کے بعد سن رہا ہوں آپ کی خواہش پر. مجھے یقین ہے کہ ہمارے سننے والے بھی اسے بے انتہا پسند فرمائیں گے. آمد کا بہت شکریہ. لیٹسٹ اپڈیٹس کے